0: چکینی و کہو کہ ریلوے مائے 160,000 بتا عہدہ ماتھ بھرتی رو کام چال رہیو ہے جن سارو 4 کروڑ بتا امیدوار بھاگ آج ماریا ہے جودھ پور مائے راکھی جا روزگار میلا مائے کیندری سنسکرتی منتری گجندر سنگھ شیخاوت موٹیاراؤں سرکاری نوکری نے دیش ری سیوا رو ذریعہ مانتا تھا کا ہر پاتر جنا تائیں سرکاری یوجناواں رو فائدو پوگاون ری بھاوناؤں کام کرن بابت کہو
1: ہماری ارجا کا ہر ایک کڑ راشٹر وکست ہو اس کے لیے سمرپت ہونا چاہیے کیونکہ ہم سوبھاگیہ شالی ہیں مطلب جب کوئی دیش کوئی سماج اس طرح کے پریورتن کے دور سے گزرتا ہے تب اس کا ہر گھٹک کی اپنی ایک اتر دائتو ہوتا ہے لیکن جو لوگ سکشم ہوتے ہیں ان کا دائتو اتنا ہی بڑا ہوتا ہے اور کیونکہ آج سے آپ سب لوگ سرکار کا حصہ بن کر کے سکشم ہو رہے ہیں یہ مانتے ہوئے کہ یہ شکتی جو ملی ہے یہ شکتی ٹرانسفارمیشن کا ایک ٹول ہے اس درشٹی کون سے ہم سب کو کام کرنے کی آوشیکتا ہے
0: اجمیر مائیں کیندری کرشی راجیہ منتری بھاگیرتھ چودھری 258 اور بیکانیر مائیں کیندری قانون منتری ارجن رام میگھوال 281 امیدواراں نے نوکری لگن را کاغذات سونپیا تیل کمپنی آئل انڈیا لمیٹڈ راجرا دانڈے والا فیلڈ مائیں نواں گیس بھنڈار رو پتو لگایو ہے پیٹرولیم اور پراکرتک گیس منتری ہردیپ سنگھ پوری آ جانکاری دینی وہ بتایا کہ قریب 25,000 مانک گھن میٹر پرتی دن ری ریٹوں پراکرتک گیس نکل باؤں دیشی ارجا اتپادن مضبوط بنائلا سرکاری تیل کمپنی انڈین آئل کارپوریشن لمیٹڈ کہو ہے کہ دیش میں تیل گیس ری کوئی کمی نہیں ہے اور پیٹرول ڈیزل ری پورتی ستھر ہے کمپنی رے مجب 1-22 مئی بیچے آئی او سی ایل را پیٹرول ری بکری مائے 14% اور ڈیزل ری بکری مائے قریب 18% ری بدھوتری فی ان وچ تیل کمپنیاں پیٹرول ڈیزل را مول مائے اور بدھوتری کرتی نی ہے دھیان جوگ ہے کہ لارلا 10 دن مائے تیل را مول مائے تیجی دفعہ بدھوتری کری چی ہے لارلا کرسینا مائے قریب 5 روپیہ پرتی لیٹر ری بدھوتری فی ہے केंद्र सरकार विकसित भारत जी राम जी कानून 2025 रवारा माए जनतारी राय सारू मसौदा नियम जारी कीना है ग्रामीण विकास मंत्रालय रे मुजब कोई जनो हितधारक संगठन या संस्था 21 जून 2026 ताई मसौदा नियमों जुड़ी आपत्तियां या सुझाव दे सके है विकसित भारत जी राम जी कानून 20 साल जूना मनरेगा रिठौर लाइचियो है نوا قانون راتیت 1 سال مائے 100 دن ری مجوری ری قانونی گارنٹی نے بدھار 125 دن کرن رو پرستاو ہے وکسیت بھارت جی رام جی قانون 1 جولائیوں سگلا راجیاں اور کیندر را راج والا پردیشاں مائے لاگو بھیجا ویلا اے سماچار آپ آکاشوانی جے پور اجمیر سن رہے ہو प्रदेश माए सोमवार वंदे गंगा जल संरक्षण जन अभियान 2026 शुरू करियो जावेला 5 जून ताई चालन वाला ई अभियान रे दौरान पानी बचावन जुड़िया काम करिया जावेला मुख्य सचिव वी श्रीनिवास ई अभियान री तैयारियां रो जायजो लेवन सारू आज अहलकारा सागे मीटिंग कीनी मुख्य सचिव अहलकारा ने पानी बचावन री मुहिम जनता ने जोड़ बा सारू कहो ई अभियान री तैयारियां रहते आज सवाई माधोपुर जिला कलेक्टर कानाराम ग्रामीण विकास डांग और पंचायती राज विभाग रा अहलकारा री मीटिंग लीनी और जरूरी हुक्म दीना प्रदेश माए जैव विविधता और पर्यावरण ने बचावन सारू विलायती बबूल ने हटाया जावेला इन सारू पंचायती राज मंत्री मदन दिलावर आज जयपुर माए अहलकारा सागे मीटिंग रे दौरान योजना बनार काम करन सारू कहो श्री दिलावर बबूल री लकड़ियों कोयलो बनावन री योजना बनावन बाबती हुकम दीना मुख्य सचिव वी श्रीनिवास 21 जून ने उजू ली जावन वाली नीट 2026 परीक्षा री तैयारियां रो जायजो लेवन सारू आज अहलकारा सागे मीटिंग कीनी वे परीक्षा ने निष्पक्ष साफ और सुरक्षित तरीकों करावन सारू संबंधित महकमा और प्रशासन ने मिलर काम करन बाबत कहो मुख्य सचिव गड़बड़ी री शंका वाला परीक्षा केंद्र और जिला माए खास निगरानी रखन और जरूरी